0: एउटा विद्यालय प्रभावित भएको छ। उक्त विद्यालयका दुईवटा भवनका 11 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। रसुवाकै उत्तर गया गाउँपालिकामा रहेका 3 विद्यालयका 6 भवनमा 36 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। नुवाकोटको विदुर नगरपालिकामा रहेका 9 विद्यालय प्रभावित भएका छन्। विद्यालयमा 32 भवनमा क्षति पुगेकामा 61 कोठा आंशिक र 89 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। धादिङको गल्छी गाउँपालिकाका 3 विद्यालय प्रभावित भएका छन्, जसमध्ये 10 भवनका 77 कोठा आंशिक र 8 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सोही जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ। सिद्धलेक गाउँपालिकामा एउटा विद्यालय 4 भवनका 14 कोठामा आंशिक क्षति पुगेको छ। प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि 4,23,35,00,00 खर्च लाग्ने आकलन गरेको छ।
1: भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। यस्तै बाढ़ीले 7 स्वास्थ्य संस्था समेत प्रभावित भएका छन्। प्राधिकरणले तयार पारेको प्रतिवेदनले 4 स्वास्थ्य चौकीमा पूर्ण क्षति भएको र 2 प्राथमिक स्वास्थ्य सेवा केन्द्र र 1 अस्पतालमा आंशिक क्षति पुगेको जनाएको हो। 7 स्वास्थ्य संस्था प्रभावित हुँदा 23,66,00,000 रूपियाँ बराबरको क्षति भएको छ। भौतिक संरचनामा 19,50,00,000 रूपियाँको क्षति पुगेको छ भने 4,16,00,000 स्वास्थ्य सामग्री नष्ट भएको प्रतिवेदनमा उल्लेख छ। आंशिक क्षति पुगेको अस्पतालमा 6 र पूर्ण क्षति पुगेकामा 4 स्वास्थ्य चौकीमा 7,08,00,000 क्षति भएको प्रतिवेदनमा उल्लेख छ। यस्तै 2 प्राथमिक स्वास्थ्य चौकीको स्वास्थ्य संस्थाको 5,02,00,000 रूपियाँ क्षति पुगेको छ। प्रतिवेदनले स्वास्थ्य संस्था पुननिर्माण गर्न 78 रकम आवश्यक पर्ने जनाएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: काशी पीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन भर

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशनमा सहभागी हुन तथा आयोजकका रूपमा सामेल हुन चाहने सबै केन्द्रीय सदस्यलाई स्वागत गर्दै जिम्मेवारी दिने निर्णय गरेको छ। कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सोही हैसियत दिने निर्णय गरेको हो। विशेष महाधिवेशनमा सहभागी नभएका र 14 महाधिवेशनबाट निर्वाचित भएकाहरूलाई सोही हैसियत दिने निर्णय भएको प्रवक्ता राज चालिसेले जानकारी दिनुभयो। अब विशेष महाधिवेशनपछि केन्द्रीय कार्य समिति बाहिर रहेका 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले केन्द्रीय सदस्यको हैसियत पाउनेछन्। पार्टी कार्यालय सानिपामा आज बसेको बैठकले असोज 16 गते दिउँसो 1 बजे काठमाडौँको टोली खेलमा 15 महाधिवेशन भव्य रूपमा उद्घाटन गर्ने निर्णय समेत गरेको छ।
3: पूर्व सभापति शेरबहादुर देउवा समूहले भने 15 महाधिवेशनका लागि निर्वाचन समितिको संयोजक तोकेको छ। केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलका अनुसार एकराज पोखरेललाई उक्त जिम्मेवारी दिइएको हो। कंग्रेसको विधान 2017 संशोधन सहितको धारा 35 बमोजिम केन्द्रीय निर्वाचन समितिको संयोजकमा पोखरेललाई तोक्ने निर्णय भएको देउवा पक्षले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। शशांक कोइराला संयोजक रहेको महाधिवेशन तयारी समितिले कंग्रेसको महाधिवेशन आगामी मंगिर 21, 22 र 23 गते काठमाडौँमा गर्ने तयारी गरेको छ।
4: नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला संस्थापन र इतर समूह दुवैले गरेका महाधिवेशनमा सहभागी नहुने हुनुभएको छ। आफूलाई भेट्न पुगेका नेतालाई डाक्टर कोइरालाले पार्टी एक नहुँदासम्म कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताएको जानकारी दिनुभएको हो। उहाँले एकताको महाधिवेशन नहुने अवस्था आएमा देश पर पार्टी एकताका लागि अभियान चलाउने बताउनु भएको हो। स्वकीय सचिव दिनेश चन्द्र थपलियाले कोइराला पार्टी एक नभई गरिने कुनै पनि महाधिवेशनमा सहभागी नहुने जानकारी दिनुभयो। पछिल्लो समय आफूलाई भेट्न आउने नेता कार्यकर्ताले डाक्टर कोइरालाले पार्टीभित्रको विवाद समाधान गरी एकता कायम राख्न आफूले निरन्तर प्रयास जारी राख्ने र पार्टीका सबै नेता कार्यकर्ता सहभागी नभई गरिने कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताउने गरेको थपलियाले बताउनुभयो।
3: विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई राजनैतिक हस्तक्षेप मुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्ने एन प्रतिस्थापनको गृह कार्य भइरहेको बताउनु भएको छ। आज सिंहदरबारमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन 2048 संशोधन तथा एकीकरण प्रतिस्थापन विधेयक मस्यौदा तर्जुमा सम्बन्धमा विषय विज्ञ तथा सरोकारवाला संस्थाहरूसँगको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। उहाँले मुलुकमा विज्ञान तथा नवप्रवर्तनको सुधार तथा विकासका लागि नास्टको संरचनामा व्यापक सुधारको आवश्यकता रहेको बताउनुभयो। सोही आवश्यकताका आधारमा 2048 बनेको ऐन प्रतिस्थापन गरिने उहाँको भनाइ छ। उहाँका अनुसार प्रस्तावित विधेयकमा नास्टको कुलपतिका रूपमा प्रधानमन्त्री रहने हालको व्यवस्था हटाइनेछ। प्रधानमन्त्रीलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन क्षेत्रको शीर्ष तहमा राख्नुपर्ने भएकाले नास्टको कुलपति बनाउन व्यवस्था उपयुक्त नभएको मन्त्री पुनको तर्क छ। मन्त्री पुनले प्रतिष्ठानमा हुने राजनैतिक हस्तक्षेपका कारण संस्थागत विकास प्रभावित भएको भन्दै अब त्यसो हुन नदिने बताउनुभयो।
5: राजनीतिक हस्तक्षेपले केही कुराहरू सपार्यो होला, तर राजनीतिक हस्तक्षेप गर्दाखेरि 10 वटा चिज सप्रियो मानव, 10 वटा चिज सप्रियो, 20 वटा चिज बिग्रियो भने अब त्यसलाई सप्रेको भन्ने कि बिग्रियो भने पहिलो कुरा चाहिँ यसमा राजनीतिक हस्तक्षेप नपारौं भन्ने कुरा चाहिँ यो लिएको छ। अहिलेसम्म चाहिँ यसमा प्रधानमन्त्रीले नेतृत्व गर्ने भन्ने थियो र प्रधानमन्त्रीलाई नै यसको चाहिँ चान्सलर क्लोक राखिएको थियो र अहिले चाहिँ यसमा क्लोक चाहिँ प्रधानमन्त्रीलाई नराख्ने किनभने उहाँले भ्याउनुहुन्न भन्ने कुरा हो।
4: काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ़दै गएको बाढ़ी अर्थात शहरी फ्ल्याश फ्लडको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। वर्षाको पानी संकलन तथा जमीनमा पुनर्भरण गर्ने उद्देश्यले यो अभियान अघि बढ़ाउन लागि हो। आज काठमाडौँ महानगर प्रहरी बलको 34वां वार्षिकोत्सव कार्यक्रममा कार्यविभाग प्रमुख सुनिता डंगोलले काठमाडौँमा थोरै पानी पर्दा समेत बाढ़ी आउने अवस्था सिर्जना भएकाले यसको दीर्घकालीन समाधान खोज्न लागि बताउनुभयो। उहाँका अनुसार शहरी बाढ़ीको समस्या समाधानका लागि अध्ययन समेत भइरहेको छ।
6: यो 30 वर्ष अगाडि समस्या हामीले सुरु गर्यौं, तर त्यसको व्यवस्थापन समाधान गर्नका लागि विशेष गरी अर्बन फ्ल्यास फ्लड अहिले थोरै पानी पर्यो भने पनि पहिले पानी पर्दाखेरि आनन्दको निन्द्र लाग्छ भन्ने हामीलाई हुन्थ्यो। अहिले पानी परेपछि हामी चयनका साथ सुत्न सक्दैनौ, तर त्यसको समाधान हामीले कसरी गर्न सक्छौ भन्ने विषयमा पनि अध्ययन भइरहेको छ। अझ विशेष गरी अहिले हामीले गर्न सक्ने जेबाट काम गर्न सकिन्छ त्यसैबाट सुरु गर्नु भनेर रिचार्ज काठमाडौँ क्याम्पेन हामीले सुरु गर्दैछौ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर.com मा।

0: को एकमात्र डीटीएच सेवा दिस होम
1: दिस होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीका पीड़ितलाई राहत तथा पुनर्स्थापन कार्यमा सहयोग पुर्याउन अमेरिकाको विदेश मन्त्रालयले थप वित्तीय सहायता स्वीकृत गरेको छ अमेरिकी विदेश मन्त्रालयको इन्टरनेशनल नार्कोटिक्स एण्ड ल इन्फोर्समेन्ट अफेयर्स ब्यूरोले नेपाल प्रहरीलाई फोरेन्सिक सहायता तथा डीएनए किट उपलब्ध गराउन $1,00,000 स्वीकृत गरेको विदेश मन्त्रालयले जनाएको हो यससँगै अमेरिकाले हालसम्म कुल $50,00,000 भन्दा बढ़ीको मानवीय स्वास्थ्य तथा फोरेन्सिक सहायता उपलब्ध गराइसकेको जनाएको छ प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको पनि विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ
3: नेपाल भारत सीमासँग जोड्ने 400 केभी न्यू बुटवल प्रसारण लाइनको 18 किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत न्यू बुटवल सब स्टेशनदेखि नेपाल भारत सीमासम्मको 18 किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो एमसीए नेपालले आज उक्त प्रसारण लाइन निर्माण पूरा भएको जानकारी दिएको हो नेपाल भारत बीच विद्युत आदान प्रदान तथा आन्तरिक प्रसारण सञ्जाल सुदृढीकरणका लागि यसलाई महत्वपूर्ण पूर्वाधारका रूपमा लिइएको छ
4: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि मागपत्र प्रमाणीकरणमा ढिलासुस्ती र शास्ति अन्त्य गर्न कूटनीतिक नियोगहरूलाई निर्देशन दिएको छ मागपत्र प्रमाणीकरण गर्दा समय लाग्ने र अपुग कागजातको जानकारी एकैपटक नदिँदा रोजगारदाताले शास्ति पाएको गुनासो आएको भन्दै मन्त्री स्तरीय निर्णय गर्दै परराष्ट्र मन्त्रालय मार्फत व्यवस्थित र पारदर्शी बनाउन भनिएको हो अब गन्तव्य मुलुकका रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित नेपाली कूटनीतिक नियोगमा आवेदन नियोगले आवेदनको अध्ययन गरी आवश्यक पर्ने थप कागजातहरूको एकमुष्ट जानकारी रोजगारदातालाई गराउनुपर्नेछ पटक पटक कागजात माग्ने परिपाटीले वैदेशिक रोजगारीको प्रक्रिया जटिल बनेकाले नियोगहरूले पहिलो पटकमै सबै अपुग कागजातको विवरण उपलब्ध गराउनुपर्ने नियम बनाइएको छ
3: औषधि व्यवस्था विभागले बजारमा पाइने तर दर्ता तथा सूचीकृत नभएका जड़ीबुटीयुक्त सुगन्धित तेलको बिक्री वितरणमा रोक लगाउन उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ विभागले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म मार्फत अनधिकृत रूपमा जड़ीबुटी जन्य सुगन्धित तेलको विज्ञापन प्रचार प्रसार र बिक्री वितरण भइरहेको प्रति ध्यानाकर्षण भएको जनाएको हो विभागले सूचना निकालेर बिना दर्ता यस्ता उत्पादनहरूको बिक्री र उपचार सम्बन्धी दावी सहित गरिने विज्ञापन रोक्न कड़ा निर्देशन दिएको छ
4: नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत तुइनखलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अप्नाएर दीर्घकालीन समाधान गर्न लागि छ गत वर्षदेखि वर्षा याममा मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सड़क अवरूद्ध हुने समस्या देखिएपछि ठूला ढुंगा पन्छाएर भीरको स्लोप बनाउँदै नेलिङ प्रविधि अप्नाउने तयारी गरिएको हो सड़क डिभिजन भरतपुरले नेलिङसँगै रसायको पानी बाहिर निकाल्न होरिजोन्टल ड्रेन र बायो इन्जिनियरिङ प्रविधि प्रयोग गरिने जनाएको छ सड़क डिभिजन भरतपुरका प्रमुख इन्जिनियर नारायण प्रसाद लामिसानेका अनुसार अहिले तुइनखोलामा माथिबाट खस्ने ठूला ढुंगा काटेर पन्छाउने काम भइरहेको छ ठूला ढुंगा काटेर पन्छाइएपछि थप जनशक्ति र उपकरण परिचालन गरेर काम अगाडि बढ़ाउने तयारीमा रहेको उहाँले बताउनु भएको छ डिभिजन प्रमुख लामिसानेका अनुसार तुइनखोलामा गर्न लागि पहिरो रोकथामको कार्यमा मुख्यतया नेलिङ प्रविधि प्रयोग गरिनेछ स्लोपको प्रकृति अनुसार टू डाइमेन्सनल र 3IME ढाँचा प्रयोग गरी बायो इन्जिनियरिङ मार्फत पहिरो रोकथामको उपाय अवलम्बन गरिने उहाँले बताउनुभयो
3: रसुवा स्थित भट्टेकोसी नदीमा आएको बाढ़ी प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल दूरसंचार प्राधिकरणले संस्थागत रूपमा 15 करोड़ रूपियाँ सहयोग गरेको छ प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरे अनुसार आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा चेक हस्तान्तरण गरेको हो
4: हरितालिका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भोलि परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य सवारी साधनको पार्किङ स्थान भण्डार खाल पार्किङ, सिफलचौर, बनकाली पार्किङ, तिलगंगा र उमाकुण्ड पार्किङ स्थल निर्धारण गरिएको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानी राष्ट्रपति मसूद पेजिस्कियानले अमेरिकी तथा इजरायली सैन्य दबाव र आक्रमणका बीच धम्काएर आफूहरूलाई आत्मसमर्पण गराउन नसकिने बताउनु भएको छ। भारतमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका पेजिस्कियानले इण्डिया टुडेसँगको अन्तर्वार्ताका क्रममा इरान आत्मसमर्पण नगर्ने बताउनु भएको हो। पेजिस्कियानले इरानका सर्वोच्च नेता मुस्तफा खामेनी जीवित रहेको दावी समेत गर्नुभयो। शत्रुले खामेनीको सही ठेगाना पत्ता लगाउन नसकेका कारण विभिन्न अनुमान फैलाइएको उहाँको भनाइ छ। इरानका वर्तमान सर्वोच्च नेता खामेनी पदभार ग्रहण गरेको 6 महिना भइसक्दा पनि सार्वजनिक रूपमा देखिनु भएको छैन। यद्यपि उहाँका लिखित सन्देश अन्य व्यक्ति मार्फत संचार माध्यमबाट सार्वजनिक भइरहेका छन्। पेजिस्कियानले खाड़ी तथा अन्य छिमेकी देशलाई आफ्नो भूभाग इरान विरूद्ध अमेरिकी आक्रमणका लागि प्रयोग हुन नदिन आग्रह गर्नुभएको छ। उहाँले खाड़ी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अखडाबाट इरानमाथि आक्रमण भइरहेको आरोप समेत लगाउनुभयो। उहाँले ती देशका सरकारलाई आफ्नो भूभागबाट इरान विरूद्ध सैन्य कार्यवाही हुन नदिन आग्रह गर्नुभएको हो।
4: नेपाल परिवेशमा अब खेल समाचार। जापानमा असोज 3 देखि 18 गतेसम्म आयोजना हुने 20 एसियन गेम्स खेल्ने नेपाली पुरूष क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटिले आज दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्रसँगै रोहित कुमार पौडेल, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल छन्। यसअघि टोलीमा नअटाएका कुशल मल्ल, कुशल भुर्तेल र सोमपाल कामीले पनि टोलीमा स्थान बनाएका छन्। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ।
3: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: फुटेपछि बाढ़ी, हिमताल फुटेर नआएको पुष्टि, वैज्ञानिक आधार खोज्न अध्ययनको प्रक्रिया अघि बढ़ाइयो।
3: 12 दिनपछि कृष्ण भीरमा एकतर्फी यातायात सुचारू, असोज 1 गतेदेखि नियमित रूपमा संचालन गर्ने तयारी।
4: इतर समूहका सबैलाई केन्द्रीय सदस्य बनाएर जिम्मेवारी दिने कांग्रेसको निर्णय, देउबा समूहको महाधिवेशन निर्वाचन समिति संयोजकको जिम्मेवारी पोखरेललाई।
3: धम्काएर इरानलाई आत्मसमर्पण गराउन नसकिने राष्ट्रपति पेजेस्कियानको भनाई, इरान विरूद्ध आफ्नो भूभाग प्रयोग हुन नदिन छिमेकी देशहरूलाई आग्रह।
4: र एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: जसको जीवन सूत्रबाट सजिलै खुल्छन् कयौं अडचन, जसको बीज परेर मात्र जगमा फक्रिन्छ नौलोपन, जसको मार्ग पछ्याउँदै समयका पाङ्राहरू चल्दछन्, श्रद्धा साथ बुझौं कि वृद्ध जनती जिउँदा इतिहास हुन्, श्रद्धा साथ बुझौं कि वृद्ध जनती जिउँदा इतिहास हुन्।
1: यो हो कार्यक्रम बुढेउली साहित्य।
2: नमस्कार आदरणीय श्रोताबिन, यहाँहरूलाई स्वागत छ बुढेउली साहित्य कार्यक्रमको यो 115 श्रृंखलामा। हामीले यो कार्यक्रममा साहित्यकार प्राध्यापक डाक्टर मुकेश कुमार चालिसेसँग वार्ता गर्ने सन्दर्भ बनाएका थियौं। विशेष कारणवश यो सन्दर्भ चाहिँ जटिल समयमा पनि हामी गुज्रिरहेका छौं। भदौ 10 गते आएको बाढ़ी, जो रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा बाढ़ीले समस्या सिर्जना गर्यो, त्यसले समग्र नेपालीलाई दुखी बनाइराखेको छ, समग्र नेपालीलाई भावीवल बनाइराखेको छ। यस सन्दर्भमा हामीले शोक कार्यक्रम गर्ने योजना हुँदा हुँदै पनि कार्यक्रमलाई निरन्तरता दिन सकेनौं। उक्त बाढ़ीको सन्दर्भमा ज्यान गुमाउनुभएका अथवा हराउनुभएका सम्पूर्ण नागरिकहरू र वृद्ध वृद्धाहरूप्रति हामी कार्यक्रम मार्फत हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। र आजको कार्यक्रममा हामी 102 श्रृंखलामा प्राध्यापक डाक्टर मुकेश कुमार चालिसेसँग गरेको वार्तालाई कार्यक्रममा पुनर्प्रसारण गर्दैछौ। प्रस्तुत छ उक्त वार्ता। आजको बुढेउली साहित्य कार्यक्रममा हामीसँग हुनुहुन्छ प्राध्यापक डाक्टर मुकेश कुमार चालिसे। उहाँ जीव विज्ञानका प्राध्यापक हुनुहुन्छ र पछिल्लो समय पाका मान्छे अथवा ज्येष्ठ नागरिकको विषयमा पुस्तकहरू प्रकाशन गरिरहनु भएको छ। पछिल्लो समय उहाँको पाँचौं पुस्तक सिनियर सिटिजनको सन्दर्भमा निस्किएको पाँचौं पुस्तक उपलब्ध छ। उहाँ राजनैतिक विश्लेषण पनि गर्नुहुन्छ। पछिल्लो समय उहाँको निस्किएको पुस्तकको नाम उमेरिँदाको कथा र व्यथा शीर्षकको पुस्तक निस्किएको छ र यही विषयमा सन्दर्भित, विशेषतः पाका मान्छेका सिनियर सिटिजनका ज्येष्ठ नागरिकका विषय सन्दर्भित उहाँसँग आज हामी छलफल गर्छौ, कुराकानी गर्छौं। यहाँलाई स्वागत छ कार्यक्रममा।
3: हजुर धन्यवाद, धेरै धेरै सम्झिनुभयो।
2: हजुर, यहाँको उमेरिँदाको कथा र व्यथा भनेर पाका मान्छेका सन्दर्भहरूलाई लिएर, ज्येष्ठ नागरिकका सन्दर्भहरूलाई लिएर पाँचौं पुस्तक प्रकाशित भएको छ। चौथो पुस्तकसम्म त हामी पनि साक्षात्कार भइरहेका थियौं। यो पुस्तक पाँचौं पुस्तक चाहिँ हेटौँडा आइपुगिसकेका छैन, यस हिसाबले हेर्न पाइएको छैन। अलिकति यो पुस्तक सन्दर्भमा पनि छलफल गरौं। यहाँले यो पुस्तक मार्फत समाजलाई दिन खोज्नु भएको कुरा के हो भन्ने विषयलाई पनि जोडेर कुरा गरौं भन्ने छ, होइन? विशेषतः यहाँ अहिले पछिल्लो समय पाका मान्छेका ज्येष्ठ नागरिकका विषयमा सरोकार राख्दै आइराख्नु भएको छ, पुस्तकहरू लेखिराख्नु भएको छ, आवाज दिइराख्नु भएको छ, विभिन्न टेलिभिजन रेडियोहरूमा आफ्ना योसँग सन्दर्भित विषयमा मुद्दा बहसहरू चलाइराख्नु भएको छ। यो किन आवश्यक भयो, यहाँबाट सुरु गरौं कुरा।
3: अब सबभन्दा ठूलो समस्या भनेको अहिलेको हाम्रो सामाजिक परिस्थितिमा समस्या के भइरहेछ भन्नुहोला भने, मानिसका प्रवृत्तिहरूदेखि लिएर मानिसका कुराकानीहरू अनि त्यसपछि गएर अब भनौँ न सोचाइ र सामाजिक सन्तुलनमै तलमाथि परिरहेको छ। अहिले हरेक मानिसहरू नाफा नोक्सानको मात्रै हिसाब गरिरहेछन् र सबै खालका उमेर समूहहरूमा आफ्नो व्यक्तिगत फाइदा र व्यक्तिगत उन्नतिको लागि कुरा गरिरहेका छन्। यस्तो अवस्थामा जब सामाजिक परिस्थिति नै आदर गर्ने, दया गर्ने, माया गर्ने, सामूहिक रूपले सहयोग पुर्याउने यस्ता कुराहरू हिजो नराम्रो भयो भन्ने नाममा परम्परागत राम्रा कुराहरूलाई पनि छोड्दै मानिसहरू एकदमै व्यक्तिवादी भए र खालि अब अलिकति छुच्चो शब्दमा भन्दा दर्वे विचार जस्ता भए, पैसाको लागि जे पनि गर्ने। अब यसले त सामाजिक रूपले के भयो भने, हिजोसम्म पाँचजनाले भनेको अथवा बहुमतले भनेको कुरा मान्नुपर्छ अनि आफूभन्दा उमेर पाको भएको मान्छेले ठूल्ठूला डिग्री अथवा अध्ययन नगरेको भए पनि उसले अनुभवको आधारमा भए पनि आफ्नो जीवनलाई कसरी सुखमय बनाउने र समाजको हितमा कसरी काम गर्ने भनेर ठाउँ ठाउँमा पार्टी पौवा मन्दिरै बनाउँदाखेरि पनि एउटा जंगलहरू अलिकति पानीका स्रोतहरू राखेर बल्ल बनाउने अनि ठाउँ ठाउँमा हिँड्ने ठाउँमा बटुवालाई सुविधा होस् भन्ने हिसाबले ठाउँ ठाउँमा चाहिँ त्यो पाटी पौवादेखि लिएर छहारी बनाउने अनि धर्मकै नाममा पनि पिपल अनि बर पिपलका रुखहरू रोप्ने चौतारी बनाउने फलैचा राख्ने गर्थ्यो तर हिजो आज तपाईँ हामी देख्दैछौ हाम्रो समाजमा सार्वजनिक जग्गाहरू त अझ मिचेर खाने ठुल्ठूला आफ्ना व्यक्तिगत बिल्डिङहरू बनाउने ठुल्ठूला घरहरू बनाउने र सार्वजनिक सम्पत्तिमा पनि अब जस्तो भनौँ न स्कूल कलेजहरूले पनि व्यापारिक हिसाबले आफ्नै कलेजको अगाडि आफ्नै स्कूलको अगाडि सटरहरू बनाएर व्यापार गर्ने यस्तो प्रवृत्ति बढेको छ. यो प्रवृत्तिले गर्दा के भइदियो भन्नुहोला भने समाजमा आफूभन्दा ठुलाले भनेको मान्ने अनुभवीलाई मान्ने होइन अनि कुरा सुन्नु बुढाबुढीको अनि आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भन्ने खालको जुन उखानले जुन अर्थ राख्थ्यो भनेको मतलब के भने मुढाको आगो जसरी आँक बढी हुन्छ आँचिलो हुन्छ त्यस्तै बुढाबुढीले दुःख हन्डर ठक्कर पाएर

0: नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको शुक्रबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम हेलो सांसदमा विशेषतः संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग जोड्नको लागि संवाद तथा अरू विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने गर्छौ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको कार्यक्रम हेलो सांसदमा रसुवाको भोटेकोशी बाढ़ी र यो बाढ़ी पछिको प्रभाव राहत तथा उद्धारका लागि सांसदहरूको भूमिकाको बारेमा छलफल गर्दैछौ। शुरूमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कडेलसँग साथी सन्तोषी रावल कुराकानी गर्दै हुनुहुन्छ। धादिङ लगायतका क्षेत्रमा भएको जनधनको क्षति र प्रभावको बारेमा संवाद केन्द्रित छ।
1: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 4-5 सय घरहरू प्रभावित छन्, घर पुरिया छन्। त्यहाँ बगाउने भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ। 4-5 सय चाहिँ त्यहाँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टरमा बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अरू ठाउँमा छ भने ती घर बसेका छन्। त्यस्ता
2: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन् उहाँले?
1: धादिङमा पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ। अब त्यहाँ त्यो ठाउँबाट उठ्नुपर्ने हो कि भन्ने चाहिँ डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
2: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
1: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन, होइन? अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ। बस्ने ठाउँकै मूल समस्या कहाँ हो, त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु अहिले। अब बच्चा बच्चीहरूको पढाइ सब लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु।
2: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
1: त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ। धादिङ जिल्ला पनि म चाहिँ दक्षिणी बेल्टको हो, त्रिशुली वारीकै, त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेका छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ। त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, धादिङ पनि त्यस्तै दुर्गम छ। यसो हिउँदमा गाडी जान्छ, तर बर्खामा गाडी जाँदैन। अहिलेको गाडी रोकिएको स्थिति छ, 3 महिना 4 महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ।
2: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम?
1: त्यही हो चाहिँ धादिङको समस्या आजदेखि होइन, यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत यता आयो पनि अहिलेसम्म पनि त्यो निरन्तरता छ। धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ, ध्यान पनि त्यति धेरै जाँदैन। हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ। नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ, त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद।
2: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राष्ट्रपतिको सरकार भएको छ। अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
1: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन। अब दुईटीआईको सरकार भएको कारणले गर्दा अब उहाँहरू त पर्याप्त छ, उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ, उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन। एउटा त समानुपातिक, त्यसो पनि प्रतिपक्षी
2: बोल्ने
1: होइन, बोल्न त तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन्, नसुन्ने होइन, तर सरकारमा हाम्रो पहुँच छैन।
2: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा गचगच आउने त तपाईँलाई हो नि त जनताले, होइन जनता सामु चाहिँ तपाईँले कुराहरू कसरी
1: होइन जनता सामु त भनिराखेका छौँ हामीले त्यहाँको चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ। जस्तो अहिले चाहिँ अब यो कृष्णवीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली रोकिएको स्थिति छ, काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ। त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनु पर्छ पुरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनु पर्छ। त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ। अब धादिङ पुरै अहिले सदरमुकाम नै कटकमा परेको छ, यातायात प्रणालीबाट धेरै उमेर मात्रै त्यहाँ जान सकिन्छ। त्यस कारणले त्यो पहिलाको पुल लगेको छ, त्यो पुल निर्माण गर्नु पर्यो। त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै 6 वटा लगेको छ, झलुङ्गे पुलहरू चाहिँ 10-15 वटा लगेको छ। त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्वपूर्ण विषय हुन गएको छ।
3: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
0: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
4: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
5: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
0: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
1: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
6: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
4: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
7: हाम्रा दुःखमा एउटा सरकारी खेती गरिछौँ र पानी पिग्रला, अखन त यहाँ मैले खेती र पानी।
0: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो संसद।
4: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
0: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
2: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा स्वास्थ्य, यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ। यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ?
1: शिक्षा स्वास्थ्य महिलाहरूको समस्याहरू चाहिँ अलिकता होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो। होल्डिङ सेन्टरमा सबलाई लगाएर त्यहाँ राखेको छ, थरी थरीका मान्छेहरू हुन्छन् त्यहाँ, त्यसले समस्या बनाएको छ। अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने कतिपयका विद्यालय पारी छन्, विद्यार्थी वारी छन्, कतिपयको विद्यार्थी पारी छन्, विद्यालय महाविद्यालयहरू वारी छन्। तिनीहरूको कनेक्टिभिटी, तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो। आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ। आवासको व्यवस्था नभएसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यकरण भएर जान्छ भन्ने ठान्दछु मैले।
2: तपाईँले संसदमा उठाएका सबैभन्दा महत्वपूर्ण जनसरोकारको विषय चाहिँ के हो?
1: नीति निर्माण र कानून बनाउने तपाईँले भन्नुभयो होइन, त्यसमा सक्रिय भएर लागिराखेको छु म। अब संसदमा अन्य चाहिँ जस्तो चाहिँ नीति तथा कार्यक्रम आयो त्यसमा यसरी जानुपर्छ भनेर सरकारलाई सल्लाह दियो, बजेट आयो, त्यस्तै गरी चाहिँ अब सरकारका अन्य किसिमका जुन चाहिँ नीतिहरू, अन्य किसिमका ऐन कानुनहरू आउँछन् त्यसमा यसरी जाँदा उपयुक्त हुन्छ र भनेर हामीले त प्रतिपक्षको हिसाबले सल्लाह दिने हो। अब त्यसलाई मान्ने नमान्ने त त्यही सरकार पक्षको भूमिका हुन्छ। दुई तिहाईको सरकार छ, अरूको किन चाहियो भन्ने चाहिँ त्यो चाहिँ लागेको हुन्छ उहाँहरूलाई। चाहिँ त्यसो भए हुनाले हाम्रा कुरा कति ल्याएछन् कति ल्याएछन् मनमा के छ देखिने गरी चाहिँ त्यस्तो स्वीकार भए जस्तो लाग्दैन। बाहिर अब देखाउनलाई त अप्ठ्यारो पनि हुने होला नि त, प्रतिपक्षको कुरो मान्यो भन्ने होला होइन। जायज कुरा भनेको कुरो कुनै न कुनै त लागु नगरे सुखै छैन हेर्नुहोस्। तर चाहिँ अब तत्कालै लागु गरेर देखाउँदाखेरि चाहिँ अप्ठ्यारो महसुस हुन्छ नि त, सत्तामा हुँदा त जसलाई पनि त्यो लाग्छ। फेरि
2: जस्तो संसदमा नागरिक सरोकारसँग जोडिएका थुप्रै विधेयकहरू विचाराधीन छन्, किनमा संशोधन प्रस्ताव दर्ता गर्दा तपाईँले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको भावना वा विज्ञहरूको रायलाई कसरी समेट्नु भएको छ नि?
1: अब संसदको चाहिँ त्यहाँ आएका ऐन कानुनहरू ठ्याक्कै निर्वाचन क्षेत्रका जनतासँग जोड्न कतिपय कुराहरू मिल्दैन होइन, कतिपय मिल्छ कतिपय मिल्दैन। अब विज्ञहरूसँग राय लिने कुरो त त्यो सामान्य कुराहरू हो, त्यो लिइ नै हालिन्छ विज्ञहरूसँग राय लिने। अध्ययन गर्ने चाहिँ अब डकुमेन्टहरू अरू अध्ययन गर्ने, पुराना ऐन कानुन अध्ययन गर्ने, नयाँ विधेयक अध्ययन गर्ने, त्यो अनुसार सुझाव दिने कुरा हुन्छ।
2: जस्तो अब पछिल्लो समय संसद विधेयक निर्माणमा पनि राजनैतिक दाउपेज र कुराकानीमै बढी अल्झिएको आरोप लाग्ने गरेको छ होइन। संसदलाई साँच्चीकै जनताको आवाज बुलन्द गर्ने र द्रुत गतिमा कानून बनाउने थलो बनाउने तपाईँको व्यक्तिगत भूमिका के छ त्यसमा चाहिँ?
1: तपाईँको जुन पहिले भन्नुभएको छ त्यस्तो छैन संसद। संसद त्यहाँ दुई तिहाई भा हुनाले गर्दाखेरि त्यो आवाज त प्रतिपक्षीको आवाज त सबै सरकारका जम्मै कुरो जताको ततै समर्थन गर्ने त प्रतिपक्षीको ड्युटी होइन नि त। प्रतिपक्षीको ड्युटी त सरकारका कमी कमजोरी देखाइदिने नै हो। त्यस कारणले त्यो देखाएको हो, त्यसलाई अब कसरी दुनियाँले कसरी बुझेका छन् चाहिँ दाउपेज, त्यो दाउपेज साउपेज केही छैन, दाउपेज लाग्दैन लाग्दैन अहिले। अब बाँकी रह्यो चाहिँ नीति निर्माणमा चाहिँ आवाज उठाउने सहयोग गर्ने कुराहरू, अब समितिका कामहरूमा सहभागी हुनु पर्यो। त्यसमा यो अहिले तपाईँसँग कुरा गर्दा गर्दै अब अर्को बैठक छ त्यही समितिको, त्यसमा जानुपर्नेछ। अब यो अहिलेको यो भोटेपछि सम्बन्धी अर्थ समितिले एउटा उपसमिति बनाएको छ, त्यो उपसमिति अन्तर्गत चाहिँ काम गर्ने कुराहरू अब त्यसमा लाइने हो। त्यस्तै गरी विभिन्न विधेयकहरू चाहिँ आफ्नो समितिमा आउँछन्, ती समितिमा को विधेयकहरूमा त्यहाँ छलफल गर्ने हो। विधेयकहरूमा संशोधनका कुरा हलमा आउँछ, त्यसमा बोल्ने कुराहरू र आम नीति निर्माणको कुरा र सरकारमाथि हाम्रो चाहिँ ड्युटी भनेको सरकारमाथि निगरानी राख्नु पनि हो प्रतिपक्ष दलहरूको भूमिका, त्यसमा हामी काम गरिरहेका छौँ।
2: जस्तो जति पनि अब सरकार परिवर्तन भइरहने तर जनताका आधारभूत समस्या उस्तै रहने अवस्थाको मुख्य जिम्मेवार राजनीतिक दल हुन् कि प्रणाली?
1: परिवर्तन भएको छ, जनताको आवश्यकता पुरै पुरा भएको छैन, त्यो पाटो मान्छु मैले होइन। संसारका अरू देशहरूको तुलनामा चाहिँ हामी त्यति विकसित हुन सकेका छैनौँ मान्छु। अनि जनताको आवश्यकता, हिजो म जुन बेला यहाँ काठमाडौँ एसएलसी दिन काठमाडौँ आउनु पर्थ्यो, म हिँडेर आउनु पर्थ्यो, कति दिन लगाएर आउनु पर्थ्यो, त्यति बेलाको जनताको आवश्यकता र अहिलेको जनताको आवश्यकता उस्ता उस्तै भन्ने हुन्छ त। उस्ता कहाँ उस्ता उस्तै छ, अहिलेको विश्व परिवेश परिवर्तन अनुसार त्यो अनुसार चाहिँ भएन भन्ने कुरो चाहिँ एउटा चिज हो। त्यो कुरो त्यसमा अब हाम्रा साधन स्रोतका सीमितता पनि छन्, हाम्रा ज्ञानका सीमितता पनि छन्, त्यसमा राजनैतिक पार्टीहरूको पनि केही कम कमजोरी होला, नेताहरूका पनि केही कम कमजोरी होलान् र समग्र चाहिँ सीमाको कारणले पनि समस्या भएको छ।
0: नेकपा एमालेका सांसद डाक्टर पुष्प कणेलसँगको कुराकानीपछि अब हामी एकैछिन रसुवातर्फ लाग्दैछौ। रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यसँग भोटेकोशी बाढ़ी र बाढ़ीपछिको प्रभाव र सरकारवाला निकायसँगको समन्वयमा सांसदको भूमिकाको बारेमा हामीले कुराकानी गरेका छौं।
8: यी समय हाम्रो सुरुङमा उतारको कुराहरू ढिला भएको थियो, पब्लिक अप्ठ्याराहरू ती चुनौती आफ्नो साथमा सँगै थिए। यो चुनौतीका बावजुद अहिले चाहिँ डेडिकेटली टनेलको रेस्क्यु कामहरू भइरहेछन्, हरेक दिन प्रोग्रेस छ, यो नै हाम्रो लागि सुखद कुरा हो। अहिले पछिल्लो समयमा अब अरू जरा अरू उद्धार गर्ने कामहरू टनेलदेखि बाहेक मोटामोटी धेरैहरूको भएको छ। राहतको विषयमा कस्तो छ भन्दाखेरि अहिले पनि रसो जिल्लाको 27 वडा मध्ये 13 वडाको सडक सञ्जाल टुटेको छ। पुनस्थापना र पुननिर्माणका कुराहरू जोडिँदै आउने अवस्था छन्। सरकारले यसको विषयमा गम्भीरता साथ अगाडि बढिसकेपछि अहिले चाहिँ काठमाडौँमा 22 मकरमा 580 जना हुनुहुन्छ।
9: यसरी संयोजनकारी भूमिका खेल्दै गर्दाखेरि यो वैकल्पिक बाटो भएर रसुवा कति पटक जानुभयो यो 10 गते पछाडि?
8: म 2 चोटि गइसके।
9: त्यो बाटो हिँड्दै गर्दाखेरि पुङपुङ खोला पुग्दा र त्यो एउटा सांसदको रूपमा तपाईँले खेलिराखेको भूमिका के छ?
8: यस्तो भयो, यो हामीले 13 गते फेरि मुख्यमन्त्री सहित विपदको निर्णयहरू गरेर बस्यौं होइन। मुख्यमन्त्री नै रसुवा जिल्लाको भूभागमा बसिकन हामी सिडी कार्यालयमा बसेर प्रशासन कार्यालयमा बसेर हामीले यो विषयमा निर्णयहरू गरेका छौँ। यसलाई म हरेक दिन जस्तो उहाँहरू जिम्मेवारी साथीहरूलाई योबाट नभई योबाट वैकल्पिक दिँदै त्यसलाई व्यवस्थापन गर्नलाई म आफ्नो तर्फबाट मैले सबै साथ सम्बन्धित निकायहरूमा हरेक दिन घचको जर्नी गरेको छु। किनभने मैले बुझे अनुसार मैले कस्तो छ भन्दाखेरि त्यो खास प्रारम्भिक चरणमा यो एउटा कृषि सडकका रूपमा रहेको थियो। जब यसरी हाम्रो यो पासाङ लामो राजमार्ग नै लक्षित मैले साउ बेसीको सडक वासआउट गरेर लिएर गइसकेपछि त्यो मात्र एउटा आंशिक वैकल्पिक मार्ग रहने भावनाले मैले पनि म पहिलो दिन चरणमै पहिलो दिनमै यो समस्याहरू बुझिसकेपछि मैले सूर्यगढी गाउँपालिकाको प्रमुखज्यूलाई, नौकुण्डा गाउँपालिका प्रमुखज्यूलाई, कालिका गाउँपालिका प्रमुखज्यूहरूलाई डेब्रिज हटाउनेदेखि सबै कुराहरू गरियो। अहिले समस्या कहाँ छ भन्दाखेरि त्यो कतिपय हाम्रा मैले त्यही भएर आज पनि बोलेँ यो विषयमा, मोस्टली अलिक जनरली के कुरामा चाहिँ पार्टनरसिपमा काम गर्नुपर्ने कुराहरू चाहिँ अलिकति सहनकारी भूमिकाहरू कहाँ मिसिङ छ भन्दाखेरि फेडरल गभर्मेन्ट, प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्टको चाहिँ जिम्मेवारी होइन जुन ढङ्गको इम्पोर्टेन्स छ आफआफ्नो ढङ्गले लिनुपर्ने चाहिँ अलिकति सिरियसली नलिएको जस्तो मैले पाएर निर्णयहरू गर्ने र जिम्मेवारी भएकोहरूलाई आफैले घसघाउने कामहरू गरिरहेको छु।
9: तर जस्तो अब यस्तो विपदको बेलामा पनि मेरो भागमा कानूनमा कति लेखा छ कति लेखा छैन भनेर त्यसरी आलो पालो गरेर बस्न मिल्छ कि मिल्दैन जनप्रतिनिधि अथवा तपाईँ आफैले पनि जनप्रतिनिधि रूपमा नेतृत्व गर्दै हुनुहुन्छ?
8: सबभन्दा ठुलो समस्या भनेको के हो, तपाईँको खर्चको आधार हो कुनै काम गर्नलाई पैसाको कुरा चाहियो। यो विपत्तिको लागि प्रदेश सरकारले कति छुट्यायो, संघले के जिम्मेवारी लिने, प्रदेशले के जिम्मेवारी लिने, स्थानीय तहको सीमितता हामीहरू सबैलाई थाहा छ।
9: भनेको अहिले त्यो बाँडफाँडमा सहमति कुरा मिलिसक्यो कि अहिले पनि तेरो मेरो भन्नेमै छ हामी?
8: यस्तो छ खास वास्तवमा के भन्दाखेरि यो अहिले जुन सडक छ यो प्रदेश स्तरको सडक हो, यसमा हामीले फेरि यसलाई पक्की अपग्रेड गर्ने भनेर तपाईँको आफूले केही कुराहरू बजेटहरू छुट्याइसकेको अवस्था पनि हो। अब यसलाई चाहिँ फर्दर त्यो सडकलाई अपग्रेड गर्नलाई उहाँहरूलाई चाहिँ